0: پر ہی رکھنے کی عادت ڈال لیں جس سے انہیں آسانی سے اٹھایا یا تلاشا جا سکے۔ بھولنے کی عادت ہو تو اوشیہ چیزوں کی لسٹ میز یا دیوار پر لگا لے۔ گھر سے نکلتے سمے ایک نگاہ اس ڈال لے، آسانی رہے گی۔ جو دوائیں روزانہ لینی ہیں اس کو پلاسٹک کے پلینر میں رکھیں جس سے جڑی ہوئی ڈبیاں میں ہفتے بھر کی دوائی دن بار کے ساتھ رکھی جاتی ہے۔ اکثر بھرم ہو جاتا ہے کہ دوائیاں لے لی ہے یا بھول گئے۔ پلانن میں سے دوا رکھیں، اس میں بھی دوا رکھنے نہ چوک ہو جائے۔ اس میں دوائی کھانے میں جب وہ ایک بار کے حساب سے اور ڈے کے حساب سے رہتی ہے نا، تو اس میں یاد رہ دیکھ لیا پھر گئے، ہاں یہ تو خالی منت۔ 60 سال کے اوپر ویکتی ہو جاتا تو اس میں بھول جاتا ہے کہ میں نے لی کہ نہیں لی، کیونکہ وہ روز لیتے ہیں اور اچانک بھول ہو جاتی ہے۔ دھیان رہے، سیڑھیوں سے چڑھتے اترتے سمے سکشم ہونے پر بھی ہمیشہ ریلنگ کا سہارا لے، خاص کر آٹومیٹک سیڑھیوں پر۔ دھیان رہے، آپ اپنا شریر آپ کے من کا اوبیڈیٹڈ سرونٹ نہیں رہا، جیسے پہلے آپ کا شریر تھا ویسا نہیں رہا، اس لیے اس کو زیادہ دھیان دینے کی ضرورت ہے۔ بڑھتی آیو میں کوئی بھی ایسا کاریہ جو آپ سدیو کرتے رہے ہیں اس کو بند نہیں کرنا چاہیے، کم سے کم اپنے سے سمبندھت اپنے کاریہ سوئم ہی کرے۔ نتیہ پراتھ کال گھر سے باہر نکلنے، پارک میں جانے کی عادت نہ چھوڑیں، چھوٹی موٹی ایکسرسائز بھی کرتے رہیں، نہیں تو آپ یوگ اور پرانایام ویایام سے دور ہوتے جائیں گے اور شریر کے انگوں کی سکریتا اور لچیلاپن کم ہو جائے گا۔ ہر موسم میں کچھ یوگ پرانایام اوشیہ کرتے رہے۔ اپنا پانی، بھوجن، دوائی اتیادی سوئم لیں جس سے شریر میں سکریتا بنی رہے۔ بہت آوشیک ہونے پر ہی دوسروں کی سہایتا لینی چاہیے۔ گھر میں چھوٹے بچے ہو تو ان کے ساتھ ادھک سمے بتائیں، لیکن ان کو ادھک ٹوکا ٹاکی نہ کریں۔ دھیان رکھیں کہ آپ کو سب کے ساتھ ایڈجسٹ کرنا ہے، نہ کہ سب کو آپ سے۔ اس ایڈجسٹ ہونے کے لیے چاہے بڑا پریوار ہو، چھوٹا پریوار ہو، یا کہ پتی پتنی ہو، مطر ہو، پڑوسی یا سماج ہو، ایک مول منتر سدیو اپیوگ کریں۔ نون ارتھات نمک بھوجن کے پرتی سواد پر نینترن رکھے۔ مون کم سے کم ایوم آوشکتا پر ہی بولے۔ کون، مثلاً کون آیا، کون گیا، کون کہاں ہے، کون کیا کر رہا ہے، اپنی دخل دازی کم کر دیں۔ نون مون کون کے مول منتر کو جیون میں اتارتے ہی برداوستہ پربھو کا وردان بن جائے گی، جس کو بہت کم لوگ ہی اپیوگ کر پاتے ہیں۔ یہ جو سندیش، جیسے ہی بہت سارے لوگوں کو آس پڑوس میں جنہوں نے فاؤن ہندوستانی ریڈیو سن رہے ہیں، وہ اپنے اگل بگل والے لوگوں کو بھی بتائیں، جنہیں صبح یا رات میں سوتے سمے پیشاب کرنا جانا پڑتا ہے، ان کے لیے وشیش سوچنا ہے۔ ہر ایک ویکتی کو اسی 3.5 منٹ میں ساودھانی برتنی چاہیے۔ یا اتنا مہتوپورن کیوں ہے؟ یہی 3.5 منٹ آکاش مارک ہونے والی موتوں کی سنکھیا کم کر سکتا ہے۔ جب جب ایسی گھٹنا ہوئی ہے، پرنام سوروپ تندرست ویکتی کو، جو ویکتی تندرست بھی ہوتے ہیں اور وہ تھوڑا بھی گر گئے تو ان کو بڑا دقت ہو جاتی ہے، کبھی کچھ فریکچر ہو گیا تھا اور زیادہ بڑھ جاتی ہے۔ تو جو لوگ 60 سے اوپر ہو گئے ان کو بہت ہی دھیان رکھنا پڑتا ہے، جیسے ہمارے ماما جی ہیں ابھی 85 سال کے ہو گئے، لیکن وہ دھیان رکھتے ہیں تو ابھی وہ 20 سال اور رہیں گے۔ تو اس پرکار سے لوگ، سنجے جی جو سندیش تھا اس کے مادھیم سے، جو لوگ 60 سے اوپر ہو گئے ہیں इस संदेश के माध्यम से उनको और अधिक सतर्कता देखने को मिलेगी और इस चीज को बरतेंगे तो उनके लिए सरल हो जाएगा। तो यही हम फाउन हिंदुस्तानी रेडियो के जो हमारा प्रोग्राम है ज्योति का प्रकाश, इसके माध्यम से लोग इस प्रोग्राम को सुनते हैं और मैं देखता हूं कि सरनाम में और हॉलैंड देश में बहुत सारे लोग फाउन हिंदुस्तानी रेडियो को सुनने वाले हैं और इस चीज का सुनने के बाद लाभ भी उठाते हैं। फाउन हिंदुस्तानी रेडियो में तार करते हैं और बीच बीच में पूछते हैं, जब भी किसी को लगे कि हमें किस बारे में कोई और जानकारी चाहिए तो लोग फाउन हिंदुस्तानी रेडियो के माध्यम से तार करके पूछ सकते हैं। हम प्रोग्राम के द्वारा उनको पूर्ण रूप से ये सब चीजें भी और ज्यादा बता सकते हैं। तो क्यों ना संजय जी एक नगमा की ओर बढ़े और फिर कार्यक्रम आगे जारी रहेगा।
1: जरूर मास्टर जी, नगमा के ओर बढ़ने वाला हूँ मैं और वो गीत अभी तो चले वाले है, पर जो संदेश आपने रखे है आज, ये खास करके जो 60 साल के उम्र के ओर बढ़ने वाले है ना, और कितना महत्वपूर्ण बात है, ऐसा है कि नहीं शांता जी?
2: बिल्कुल संजय जी, और धन्यवाद किया जाता है राजेंद्र जी को। और उसमें जो आपने कहा वो ट्वाइलाइट सेटिंग, तो राजेंद्र जी का मतलब ये है जो आप प्लाते ट्वाइलाइट गब्रुक अंदर दान खोन असु अप सस्तक यार लेफ्ट बैंड ऑफ ओ खोसोंत लातत नीतू ता खोन द यूरोपीय ट्वाइलाइट गब्रुक दैट इज फेल हांडकर एंड दैट बाय ओक नोख अन स्टोन।
1: हाँ, खास करके जो अभी मास्टर जी ने कहा है कि 60 साल के आयु के से पहले भी हो सकता है, जो एक कैसे बोलते हैं वंत स्टोन लगा सकते हैं आप अपने लिए, ताकि आप गिरने में और गिरने से बच सके। क्योंकि मास्टर जी ये इसमें संदेश का इसमें महत्व तो क्या है, क्योंकि हमारा 50 साल के ऊपर से हमारा हड्डी जुड़ता नहीं ना आदि।
0: हाँ, असल में क्या है कि जैसे जैसे हम लोगों का शरीर उम्र ज्यादा हो जाती है तो हड्डी जुड़ने में दिक्कत हो जाती है, कैल्शियम की कमी हो जाती है बॉडी में। तो जब हम लोगों के बॉडी में कैल्शियम की कमी हो जाती है तो हड्डी में ज्यादा दिक्कत आता है। तो हम लोग क्या करते हैं कि पानी में थोड़ा चूना डाल के उसको पीना चाहिए ताकि हमारे शरीर में कैल्शियम की कमी न रहे और कैल्शियम वाली चीज ज्यादा खाए।
1: चूना बोले तो
0: चूना एक व्हाइट कलर का चूना जो होता है, जो लोग भारत में आपने देखा होगा तंबाकू में रगड़ के खाते।
1: हाँ जी, हाँ जी,
0: हाँ। तो उसको पानी में थोड़ा मिला के एक गेहूं के दाने के बराबर मिला के खाना चाहिए पानी में, तो उससे क्या होते है कि हमारी हड्डियां में हड्डियां हैं उसमें तंदुरुस्ती रहती है, हर समय कैल्शियम की कमी नहीं रहती।
1: ऐसा
0: जी,
1: तो अति सुंदर संदेश आपने रखे, बहुत सा धन्यवाद दिया जाता है कि मास्टर जी आप हम लोग के साथ भारत से जुड़ जाते हैं कि उमरिया घटती जाए रे, ये मदर इंडिया से निकाला गया ये सुंदर सा गीत। और मैं देख रहा हूँ शांता जी पिटाड़ा में कुछ खोज रहा है मास्टर जी, पता नहीं क्या खोज रहा है, पर उनका पिटारा उनके साथ है।
0: शांता जी का पिटारा तो हर समय गानों से भरा ही रहता है, उसमें तो कुछ ना कुछ निकलना ही है।
1: हाँ जी, तो देखते हैं क्या सुनाने वाला है शांता जी हम लोग के अपना, और जिस प्रकार से आपने गाना का मांग की है तो गीत चला देते हैं मास्टर जी।
0: जी जरूर जरूर जरूर।